0: क्या शब्द है ये शब्द नोस ते शब्द करता है ते करित बिथा वह सु फसल टर्चिस ब्रोकन इस ने वन कम सिंद इजाज तुक मोहताज ते क्या इस प्रचुत ये सवाल
1: क्या नहीं थे
0: बुत्ते जन प्रचुत अगर अबाजान सोन रिश्तों कबूल करने इतराज आए से तेले
1: तेले कर बुत्ती ती ये चकर हक तो कहीं से अथरोट मांगने वाले रोज हो गए आखिर से निखतर ती बनित ये रात है ये आज छे
0: तेले का चेस प्यारा ना सोन कोरमत फैसले क्या चुने ऐस्ता महदूद ऐस क्या चाहिए ये बाबस ब्रोंक इंतराल नहीं चाहत ऐस क्या इच खोजन
1: ना ना बच्चों से खोजन बच्चे इच खोज अशुन का अतुर कोरमत बमसरा आबस ब्रोंक ने जेव तो वानस मैं कोर ते ये करनुक मैं हाकोस बच्चों पानी मार दी हूँ पाने मालिक पात क्या गए आसमान पे न जमीनी पेट कयामत ही न के मैं खिलाफ तो लग कांश राख कांश उन रोब रोज न दोहे में चंड गांड दिया
0: तो क्या इस गोख यूज जाज बैत
1: ओ मैं तो रूम फिक्री में क्या बोल तो प्रारंभ दो बुसोज नवन आबसाई थे टर्ट सबस निश नफर
0: मगर रात किस तो इस किस दरमियान यह फर्क चे सो नजर तल थवित पैज न एस्पानो रिश्ते चोर थाउन تکیاز سانی زندگی منز ہوتن سو پوش فالون یو سانی لولش تکمیل آسی
1: میں تو رنی فکری
0: تو شک مول بنن بول
1: کیا
0: تو کیاز گو خوران اس پیزی خوش گتن سانی واری ہوتن سو گلاب پالون یو سانی خوابن ہون خسل چو
1: مگر ہمی چو خوش بو گسن بیز بدبو بازین
0: کیا چکو انان شبیر یہ چھ سانین گنہن ہند پھل یہ موسوم چھ مقدس اتھن رشتہ ضمانت یم مشر یمس میون تم وقت وجود یل ث ونوت ول پان ون یمو نزدیک تکرو اک سند خطر آسنک احساس زند بلکہ یم پرو تم وقت زو یل اس تم رواج پس پوش ترویت اک سند خطر زند روزنک فیصلہ کور یم سانین نظرن مز فرسود چھ
1: مگر یہ پازر چونی چتا میتا محدود
0: امیک ذمہ دار چھکھ ژ یمس نہ یہ رشتہ سماجس برونٹ کن تراؤن ہمت
1: شمو سمو سمجھ غلط یا چھ میں تگام ونن نہ چھ نہ چتگام بوزن
0: یہ چھن چھم تران فکری ز ژ چھکھ کس ماج پنے رت بنش گرنک تکس مس مس زند روزنک حق محیط نینک مشور دیوان تو یہ مشور چھن میں